0: اچھا جناب، اس وقت ہمارے ساتھ خواجہ یاسر صاحب ہیں، اور خواجہ یاسر صاحب آل دا وے یو کے سے ہمیں سن رہے تھے، تو میں نے کہا چلیں آپ ہمارے ساتھ بات کریں. یاسر بھائی از بیسیکلی ہی از اے انسٹرکٹر ان یو کے، ڈرائیونگ کرتے ہیں. تو میرے خیال میں ہمارے جو ڈرائیور سننے والے ہیں اس ٹائم ڈرائیونگ کرتے ہیں، ان کے لیے میں ان سے ایک مفید ٹپس لینا چاہوں گا. یاسر بھائی السلام علیکم، ویلکم ٹو ایف ایم 101.
1: وعلیکم السلام فرحان بھائی، کیسے ہیں آپ؟ ٹھیک ہیں
0: الحمدللہ، آل گڈ. جناب آپ اس ٹائم یو کے کی سڑکوں میں ہیں، اور میں نے کہا چلے ہمارے جو سننے والے پاکستانی ہیں ان کے لیے بھی کوئی اچھی سی ٹپس دے دیں ڈرائیونگ کے حوالے سے. آپ وہاں پہ ایز اے انسٹرکٹر کافی ہزاروں لوگوں کو تعلیم دے چکے ہیں، کچھ ہمیں بھی تعلیم دیجیے.
1: جی فرحان بھائی شکریہ آپ کا پروگرام، آپ کو پتا میں ہر وقت دیکھتا ہوں سنتا ہوں
0: سر،
1: آپ کو واچ بھی کرتا ہوں فالو بھی کرتا ہوں
0: سر.
1: فرحان بھائی اس وقت تو گرمی بہت پڑ رہی ہے یو کے میں، بہت زبردست ٹیمپریچر ہے 35-36 اور یہ ہمارے لیے بہت زیادہ ہے. تو سب سے پہلے تو میں یہی کہوں گا کہ بھائی اپنے اے سی ضرور لگائیں. میں کچھ لوگوں کو دیکھتا ہوں گاڑیوں میں پاس سے گزر رہے ہیں، ان کے اے سی آن نہیں ہے.
0: اچھا
1: ان کو سمجھایا نا، ان کو سمجھ آنی چاہیے یہ بغیر اے سی کے اب آپ گاڑی نہیں چلا سکتے. بہت سخت قسم کی گرمی
0: آپ لوگوں کے لیے تھوڑا سا ڈیفرنٹ ہے نا، ایسا انوائرمنٹ ہوتا نہیں ہے، ایسا موسم زیادہ تر ہوتا نہیں ہے نا.
1: جی جی، لیکن اس دفعہ تو کچھ زیادہ ہی لمبا ہو گیا ہے.
0: اچھا یاسر بھائی مجھے یہ بتائیں کہ اچھا ڈرائیور جو ہوتا ہے، کیا اس کے پاس اچھی جو ڈرائیونگ اسکلس کس کو آپ کہتے ہیں، مطلب اس کو کن چیزوں کا بنیادی طور پہ پتا ہونا چاہیے؟
1: ان کی آبزرویشن اچھی ہونی چاہیے، ان کی روڈ پلاننگ اچھی ہونی چاہیے، ان کی اینٹیسپیشن بہت اچھی ہونی چاہیے، اس کی ہی شوڈ بی پرو ایکٹیو آل دی ٹائم. یہ چیزیں بہت امپورٹنٹ ہیں. جی
0: ٹھیک ہے. اور اور یہ جو اوورٹیک کرتے ہیں بغیر سگنل کے، اور پھر اس کے بعد بغیر شولڈر چیک کے، تو اس کے بارے میں کیا کہتے ہیں
1: آپ؟ جی آپ کی بات ٹھیک ہے، لیکن اگر آپ کی آبزرویشن اچھی ہے اور آپ نے دیکھ لیا ہے سارا کہ سگنل اتنا امپورٹنٹ نہیں ہوتا جتنی آپ کی آبزرویشن امپورٹنٹ ہوتی ہے، کہ آپ کو پتا ہے وہاں گاڑی ہے بھی ہے کہ نہیں ہے. آپ نے اگر سگنل دے دیا ہے اور دیکھا نہیں ہے تو گاڑی وہاں تھی تو آپ ایکسیڈنٹ میں انوالو ہو گئے. اور اگر آپ نے دیکھ لیا ہے اور سگنل نہیں ہے کہ وہاں کوئی نہیں ہے، اور آپ نے دیکھ لیا ہے کہ وہاں گاڑی نہیں ہے اور ہو بھی، تو آپ نے دیکھ لیا ہے کہ سیف ڈسٹینس بھی ہے اور آپ نہیں بھی سگنل دیتے، تو آپ ایکسیڈنٹ میں انوالو نہیں ہوتے.
0: اچھا،
1: تو دیکھنا، مررز کو دیکھنا، وہاں اس کی اپنی آبزرویشن کرنا از مور امپورٹنٹ دین سگنل. سگنل تو ہیلپ کے لیے ہوتا ہے، سگنل کی ویلیو نہیں ہوتی، آبزرویشن امپورٹنٹ ہے.
0: اچھا یاسر بھائی یہ بتائیے وائی سیٹ بیلٹ از سو امپورٹنٹ؟
1: سیٹ بیلٹ اس لیے امپورٹنٹ ہے کہ اگر just in case, in case of crash, سیٹ بیلٹ اگر آپ نے پہنی ہوئی ہے تو آپ کو وہ سیف رکھتا ہے کریش سے، اور اگر کسی نے سیٹ بیلٹ نہیں پہنی ہوئی تو وہ زیادہ خطرناک ہو جاتا ہے، سیریس صورتحال زیادہ خطرناک ہو جاتی ہے. کیونکہ ایک ریسرچ تھی، ابھی میں ایگزیکٹ نہیں مجھے آئیڈیا کہ وہ اس میں یہ تھا کہ اگر آپ نے سیٹ بیلٹ نہیں پہنی ہوئی تو، یہاں پر ایک ایڈورٹ چلتی تھی بہت پرانی، ایک اشتہار چلتا تھا ٹی وی پہ کہ ایک بچہ ہوتا ہے اس نے سیٹ بیلٹ نہیں پہنی ہوتی اور جب ایکسیڈنٹ ہوتا ہے تو وہ اڑتا ہے، اور وہ ایک طرح کا، اور وہ ٹرن انٹو بیبی ایلیفینٹ، وہ بیبی ایلیفینٹ بنا دیتے ہیں گاڑی کے اندر کہ بھی یہ بن گئی. اس کا مطلب یہ ہے کہ جب آپ نے بیلٹ نہیں پہنی ہوتی اور کریش ہوتا ہے، تو جو بندہ بیلٹ کے نہیں پہنی ہوتی وہ جب آگے کی طرف آتا ہے یا سائڈ پہ جدھر بھی جاتا ہے، وہ اپنے ویٹ سے 7 times زیادہ اس کا ویٹ ہو جاتا ہے. تو اگر وہ 80 kg ہے تو میری طرح کا تو 560 kg کے طور پہ جا کے کسی کو نہ 560 kg کے اوپر جا کے کسی کو لگتا ہے.
0: آپ نے اپنا ویٹ بھی بتا دیا ویسے.
1: جی جی میرا ویٹ ہمیشہ سے یہی ہے.
0: اچھا
1: آج سے 20-30 years پہلے بھی یہی تھا.
0: ماشاء اللہ بڑا مینٹین
1: 40 کا ہو گیا ہوں ابھی تک. وہ
0: اچھا 30 years پہلے بھی آپ کا ویٹ یہی تھا جب آپ 10 years کے تھے، ہے نا؟
1: 20 years پہلے.
0: اچھا 20 years پہلے. اچھا یاسر بھائی لاسٹلی مجھے یہ بتائیے کہ ہمارے تھوڑا سا نا لوگ جلدی میں ہوتے ہیں رائنڈ روبوٹس میں داخل ہونے کے لیے، اگر ایک بندہ داخل ہو رہا ہے اور آلریڈی کوئی انٹر ہے راؤنڈ بورڈس کے اندر، لیکن ہمارے یہاں جو ہے نا ہم لوگ کہتے ہیں ہم سب اندر چلے جاتے ہیں، رائٹ پہلا کس کا ہے کہ جو راؤنڈ بورڈ میں آلریڈی ہے یا کوئی نیا بندہ جو انٹر ہو رہا ہے، کس کا رائٹ بنے گا؟
1: جی جی بہت اچھا کوشچن ہے آپ کا. جو पहले ही जो राउंड अबाउट के ऊपर है
0: जी जी
1: वो उसका राइट पहले है क्योंकि वो ऑलरेडी राउंड अबाउट के ऊपर है, आपने एंटर होना है, वो ऑलरेडी है। जो ऑलरेडी रोड पर होते हैं या ऑलरेडी राउंड अबाउट पर होते हैं या जो ऑलरेडी ड्राइविंग कर रहे हैं उनका राइट पहले है। अगर आपने ज्वाइन करना है तो आप तब ज्वाइन करें जब वो क्लियर है, आपने एंटर होना है तो एक किस्म का आपने आप एंटर हो रहे हैं इसलिए आपका राइट बाद में है, पहले जो ऑलरेडी एंटर है उनका राइट होता है। जैसे कि आप अगर किसी पार्क में चले जाते हैं जो पहले आ जाता है, जो पहले खड़ा है, जो अंदर जा रहे हैं उनका राइट है ना, आप तो बाहर है आपको बाद में है।
0: बिल्कुल ठीक।
1: ऐसे किसी ऑफिस में आप किसी बिल्डिंग में आप जो अंदर है पहले उनका राइट है, जो बाहर में आ रहे हैं उनका बाद में राइट होगा। तो अपनी टर्न के ऊपर जब जो ऑलरेडी रोड के ऊपर होते हैं या राउंड अबाउट पे होते हैं उनका राइट पहले।
0: बिल्कुल ठीक सर, बिल्कुल ठीक। थैंक यू सो मच यासिर भाई, ऑल द बेस्ट, और इस गर्मी से आप लोग महफूज रहे, अल्लाह ताला आपको अपनी आफियत में रखे, खैरियत से। थैंक यू जी, बहुत शुक्रिया
1: कॉल पे लेने का, बहुत शुक्रिया
0: सर, थैंक यू सो मच, थैंक यू जी। दैट वाज ख्वाजा यासिर इफ्तिखार ऑल द वे फ्रॉम यूके, और बड़ी ज़बरदस्त टिप्स हमें दे रहे थे ड्राइविंग के हवाले से, और ड्राइव केयरफुली, ड्राइव सेफली हम कहते तो रहते हैं रेडियो पर, अक्सर आप लोग सुनते भी रहते हैं। तो एक कॉलर लेते हैं फिर उसके बाद, आई एम रियली सॉरी फॉर दैट, आप लोगों की कॉल्स आ रही थी। सो जनाब वो शाहकार भी मेरे पास हैं जिनका हम इंतज़ार कर रहे थे, लेकिन मैं एक ट्रैक सुनाऊंगा उसके बाद जब हम लौट के आएंगे। तो हमारे साथ हमारे वो द वन एंड ओनली एक बहुत बड़ा आर्टिस्ट, शहर इकबाल की खूबसूरत आवाज़, सियालकोट में तो आप लोग इनको सुनते रहते हैं, सियालकोट की ये खूबसूरत आवाज़ सियालकोट भर में सुनी जाती है, आज पाकिस्तान भर में इनकी आवाज़ को सुना जाएगा। 101 इंटरनेशनल पे हमारे साथ होंगे, एक बहुत ही मारूफ आरजे, बड़ी खूबसूरत आवाज़। मैं थोड़ा सा क्यूरियोसिटी सियालकोट वालों के लिए क्रिएट करना चाह रहा हूँ कि कौन आरजे हैं। सो अगर आप सियालकोट वाले सुन रहे तो यू कैन सेंड मी अ मैसेज एंड गेस हु इज़ फ्रेंड ऑफ मी। सियालकोट के बड़ी ज़बरदस्त प्रेजेंटर इस वक्त मेरे पास हैं, मेरे सामने बैठे हैं, और इनको कुछ ही लम्हों में मैं भी ऑनर लेके जाऊंगा, लेकिन मैं चाहूंगा कि आप लोग भी बताएं कि जी कौन सी आवाज़ इस वक्त मेरे सामने है, और बड़ा ही खूबसूरत सा चेहरा, खूबसूरत अंदाज में ये प्रोग्राम करते हैं आज हमारे साथ हैं। आप लोगों के मैसेजेस भी मुझ तक मौसूल हो रहे हैं, उसको भी मैं शामिल करूँगा, बट राइट आफ्टर दिस ट्रैक, जो मैं ट्रैक अभी चलाने जा रहा हूँ, इसके बाद हम दोबारा लौट के आएँगे। हमारे साथ रहिए, सुनते रहिए रेडियो पाकिस्तान FM 101। मुझे कहते हैं फरहान खान, और आपको क्या कहते हैं डू लेट मी नो, 111-000-101 इज़ अ डार्लिंग नंबर, 042-111-000-101। पाकिस्तान भर में इस आवाज़ को जहाँ जहाँ सुना जा रहा है, लाहौर, इस्लामाबाद, कराची, फैसलाबाद, जहाँ तक भी इस आवाज़ को सुना जा रहा है, आप सबको एक दफ़ा फिर वेलकम कहते हैं, और हमारे शो में आप लोगों की कॉल्स भी आ रही हैं, इसको भी हम शामिल करेंगे, बट राइट ऑफ दिस ट्रैक, हियर वी गो।

0: उसने कहा कि परवरदिगार, जैसा तूने मुझे रस्ते से अलग किया है, मैं भी जमीन में लोगों के लिए गुनाहों को आरास्ता कर दिखाऊंगा और सबको बहकाऊंगा। हाँ, इनमें जो तेरे मुखलिस बंदे हैं उन पर काबू चलना मुश्किल
1: है।
0: अल्लाह ने फरमाया कि मुझ तक पहुंचने का यही सीधा रास्ता है।
1: इन इबादी लैस लक अलैहिम सुल्तान इल्ला मन इत्तबअक मिन अलगावीन।
0: जो मेरे मुखलिस बंदे हैं उन पर तुझे कुछ कुदरत नहीं कि उनको गुनाह में डाल सके, हाँ बदराहों में से जो तेरे पीछे चल पड़े।
1: وَإِنَّ جَهَنَّمَ لَمَوْعِدُهُمْ أَجْمَعِينَ
0: اور ان سب کے وعدے کی جگہ جہنم ہے۔
1: لَهَا سَبْعَةُ أَبْوَابٍ لِكُلِّ بَابٍ مِّنْهُمْ جُزْءٌ مَّقْسُومٌ
0: اس کے سات دروازے ہیں، ہر ایک دروازے کے لیے ان میں سے جماعتیں تقسیم کر دی گئی ہیں۔
1: اِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَعُيُونٍ
0: جو متقی ہیں وہ باغوں اور چشموں میں ہوں گے۔
1: اُدْخُلُوهَا بِسَلَامٍ آمِنِينَ
0: ان سے کہا جائے گا کہ ان میں سلامتی اور خاطر جمع سے داخل ہو جاؤ۔
1: وَنَزَّلْنَا